तो ना कुछ मैसेजेस भी आप लोगों के शामिल हो रहे हैं हमारे साथ इस प्रोग्राम में. कैन आई गेट मोर इन्फो ऑन दिस? डेफिनेटली जनाब, आपको इन्फो देंगे हम. अभी तो प्रोग्राम शुरू हुआ है. थैंक यू वेरी मच. जितने भी हमारे नॉटिंघम शायर के लिसनर, आपसे गुजारिश है जब आप मैसेज करें व्हाट्सएप पे तो फिर डेफिनेटली बताया कीजिए कि आप कहाँ से हैं, कौन से हैं जी, यानी किस इलाके से हैं और आपका नाम क्या है, ताकि आपका नाम लोगों को बताया जा सके या लिसनर्स को समझाया जा सके कि कौन हमें कहाँ से रब्ता, क्यों, किस लिए, कैसे कर रहा है. इसके अलावा ये भी आपको बताता चलूँ कि दूसरी जो ऑप्शन है, जो ऑप्शन है जो मैंने आपसे डिस्कस करनी है वो यही है. बिल्कुल यही मैंने आपको बताना था कि अगर आप रबते के साथ साथ ये भी चाहते हैं कि जो नॉटिंघम शहर से बाहर के लोग हैं, यानी जो आउट ऑफ सिटी से हमें सुन रहे हैं या ऐप पे हमें ट्यून करते हैं या फिर आउट ऑफ कंट्री हमें सुन रहे हैं, तो फिर आपसे ये गुजारिश है कि आप जहां से भी हैं, अक्सर लोग होते हैं ना कि रहते किसी और जगह पे, व्हाट्सएप किसी और जगह का होता है, तो अगर आप मुझे मैसेज करें इस नंबर पे 01157100971, तो फिर आप डेफिनेटली बता दीजिए कि आप यहां पे हैं या बाहर हैं, ताकि हम अनाउंस कर सके. अगर नहीं भी करना चाहते नो प्रॉब्लम एट ऑल, आपका नाम सीधे राज में रखा जाएगा. लेकिन अगर कोई प्यारा सा मैसेज आपको इस आज के टॉपिक के इन क्रिटिसिज्म तनकीद के हवाले से देखने को या सुनने को या लोगों को समझाने को मिले, तो फिर डेफिनेटली मुझसे रब्ता कीजिए. लेकिन हम इन तनकीद बेसिकली क्रिटिसिज्म को अगर हम लेके चलें तो बड़ी सी जो हमारी पेश खामियां हैं, जो हमारी सबसे जो इम्पोर्टेंट जो दराड़े हैं, बेसिकली जो क्रैक्स हैं, जो इस वक्त बहुत ही ज़्यादा तक हमारी रूह के अंदर तक, हमारे जिस्म के अंदर तक भर चुके होते हैं, हम तनकीद के लिए बड़ी ज़बरदस्त ये ना एक महारत रखते हैं. मैं साउथ एशियन कम्युनिटी के इसलिए करता हूँ कि हमारे पाकिस्तान, इंडिया, बांग्लादेश, नेपाल, श्रीलंका, जो भी हमारे एरियाज हैं, अब उनमें एक फेवरेट हॉबी है बेसिकली. चार बंदे खड़े होंगे ना तो किसी एक बंदे को आप पकड़ लें, किसी एक ऐसे कमीने दोस्त को पकड़ लें जिस पे आपको बहुत ज्यादा गुस्सा है, तो फिर आप उन चार बंदों में उसको डिस्कस करें, यार मजा आ जाता है कभी, कि कमाल हो जाता है. और इतनी जबरदस्त एक चीज बनती है, इतनी खूबसूरत एक वो लाइन बनती है कि यार क्या बात है. एनीवे, तंज़ो मज़ाक के हवाले से थोड़ी बात ठीक है. अब हम बात करते हैं प्रैक्टिकल लाइफ में तनकीद की जगह क्या होती है. दो किस्म की तनकीद या क्रिटिसिज्म आप ले सकते हैं. एक ऐसा क्रिटिसिज्म जो इंसान को इंसान बना देता है, एक ऐसा क्रिटिसिज्म जो आपकी बिगड़ी हुई औलाद को, बिगड़ी हुई इम्प्लॉयज को, या बिगड़ी हुई जितनी भी नेशन है, या जितने भी आपका हल्का अहबाब है, दोस्त यार हैं, बल्कि ये कह लें कि हल्का यारा है, जितना भी आपका हल्का यारा है, अगर आप इनमें से किसी को भी फिट करना चाहते हैं या आप ये चाहते हैं कि ये ठीक हो जाए, तो फिर आप तनकीद कीजिए, क्रिटिसिज्म का सहारा लीजिए. लेकिन इसको आप जो मंतक की लैंग्वेज है, यानी जो आपकी इस्लाही लैंग्वेज है, उसकी लैंग्वेज में, उस जुबान में आप इसको पॉजिटिव क्रिटिसिज्म कहेंगे, मस्बत तनकीद. यानी अगर आपने कोई काम किसी के सामने किया है या किसी ने आपके सामने किया है और आपको उसमें थोड़ा सा ऐसा खला नजर आ रहा है जिससे आप ये समझें कि ये खला पूर्ण होना चाहिए, फ्लॉ निकलना चाहिए, अगर आप ये चीज बताएंगे तो इससे मजीद ये और खूबसूरत हो जाएगा. अब ये उस बंदे के लिए एक प्रॉफिट वाली चीज है, एक फायदेमंद चीज है. और फायदेमंद चीज जब इंसान थोड़ा सा भी लेके निकलता है ना अपनी जात के लिए, या अपनी जात से बाहर निकल के सोचता है अपने फायदे के लिए, किसी के फायदे के लिए, अपनी जात से बाहर निकल के डेफिनेटली आप किसी के फायदे के लिए सोचेंगे, तो फिर आपको ये अंदाजा होगा कि दुनिया बड़ी खूबसूरत है. फिर हम एक खूबसूरत सी कम्युनिटी बना सकते हैं, जैसे कि इस कम्युनिटी को हम रन कर रहे हैं सारे व्यक्ति मिलके, इस देश के प्रदेश में, इस प्रदेश के देश में. जब हम ये देखते हैं कि किसी के सहारे की जरूरत है, किसी ने कोई ILR अप्लाई करना है, किसी ने कोई रेजिडेंस परमिट है, या वट एवर कोई वर्क परमिट का इशू है, या कोई कंप्लाइंस है, मोस्टली लोग हमारे पास जो साउथ एशियन कम्युनिटी में ऐसे आते हैं जिनको इन चीज़ों का नॉलेज नहीं होता कि इनको कैसे हैंडल करना है. अब यहां पे हम लोग क्या करते हैं, हम एक दूसरे को सहारा देने के लिए एक दूसरे को किसी की तरफ रेफर करते हैं. हालांकि हमें उस चीज का इंतहाई यानी अच्छे लेवल पे इल्म होता है, 90-95% तक, 100% तो कोई भी नहीं जानता ऊपर वाले की जात के अलावा आपको इल्म होता है. लेकिन फिर भी आप सिर्फ क्योंकि बिजी लाइफ है ना, यहाँ पे दो दो तीन तीन शिफ्टों में काम कर रहे हैं, सिर्फ टाइम बचाने के लिए, टाइम फ्रेम को अपने फ्रेम को काबू में करने के लिए, या उस सर्कल से बाहर ना निकलने के लिए हम किसी की तरफ रेफर कर देते हैं. अब सामने देखें, यहां से क्रिटिसिज्म शुरू होता है.
مثبت تنقید آپ کی زندگی میں موٹیویشن کیسے لے کے آتی ہے جب آپ نے اس کو کسی کی طرف ریفر کر دیا؟ اب موسٹلی جو اگلا بندہ ہے اگر وہ پروفیشنل نہیں ہے, اگر تو آپ کسی پروفیشنل کو ریفر کرتے ہیں دین ویری گڈ, اگر وہ پروفیشنل نہیں ہے یا آپ اپنی جان چھڑانے کے لیے وقتی طور پر اسے کہہ دیتے ہیں کہ یار تم فلاں بندے سے رابطہ کرو, یا وہ آپ کو رائے دیتا ہے کہہ رہے کہ فلاں بندہ میرے پاس موجود ہے میں اسے پوچھنا لوں, کہ ہاں ہاں یار اس سے پوچھ لو. اب جب وہ اس بندے کے پاس جائے گا اس کے وچار کیسے ہیں, اس کی سوچ کیسی ہیں, اس کا مینٹل لیول کیا ہے, اس بندے کی پازیٹیو انرجی کیسی ہے, اس بندے کا ایک نا اورا کیسا ہے. اب اگر وہ ہو سکتا ہے کہ آپ کے لیے وہ ڈفرینٹ ایک پرسنالٹی ہو لیکن اس بندے کے لیے وہ ٹوٹلی ڈفرینٹ ہوگا, تو وہ ہو سکتا ہے اس کو نیگیٹو کوئی گائڈ لائن دے دے یا اس کو کچھ ایسی چیز بتا دے جو اس کی انفارمیشن میں نہیں ہوگی, اور بات کو کور کرنے کے لیے یار ایک فلاں بندے کے ریفرنس سے آیا ہے اور اس چیز کو میں بتاتا چلوں. اب یہاں سے جب لوگ ہیں تو وہ کام خراب ہو جائے گا یا کچھ ہو جائے گا, یہ ایک سنیریو. دوسرا سنیریو بھی ڈسکس کرتے ہیں, ٹھیک بھی ہو سکتا ہے. تو پھر آگے پیچھے کے جو لوگ ہیں نا وہ تنقید کرنا شروع کریں گے. اب تنقید کیسے کریں گے؟ جی فلاں بندہ ہے ناظر خان ہے ریڈیو 97.1 ایف ایم پہ جناب براڈ کاسٹر, اس نے یہ کہا تھا کہ فلاں بندے کے پاس چلے جاؤ, کام خراب ہو گیا, اب تنقید شروع ہو جائے گی. وہ بندہ ہی ایسا ہے, اس بندے کو انفارمیشن ہی نہیں ہے. اب یہ جو تنقید ہے نا بیسیکلی ایک اچھا کام کرنے کے چکر میں آپ نیگیٹو تنقید کا سامنا یعنی کریٹیسزم نیگیٹو کا سامنا کر رہے ہیں. کام تو بے شک آپ نے اچھا کیا کہ اپنی جان چھڑائی, مطلب ایک انفارمیشن اس کو پاس نہیں کی, حالانکہ پاس آپ کے پاس انفارمیشن تھی لیکن پھر بھی کہیں آپ کو ڈاؤٹ تھا کہ یار کہیں غلط نہ ہو جاؤں, بندے کی زندگی کا سوال ہے, آپ نے کسی کی طرف ریفر کیا اور اس کو وہ صحیح گائڈ لائن نہیں ملی اور کام تھوڑا سا خراب ہو گیا. بلکہ یہاں پہ ہلکی سی ڈاکومنٹیشن خراب ہو جائے تو کافی کام خراب ہو جاتا ہے. اب یہ پیچھے سے کمیونٹی ہے نا اور جو انوائرمنٹ ہے, انوائرمنٹ بن ایسا چکا ہے کہ ہم لوگوں کی غلطیوں کو خامیوں کو بڑے غور سے نوٹ کرتے ہیں. اب اس پورے سینیریو میں وہ جو صاحب ہیں, وہ جو ویکتی ہیں, ان کا کوئی بھی قصور نہیں گنا جائے گا, ان کا اس پورے کانڈ سے کوئی لینا دینا نہیں ہوگا. لیکن لوگ کیونکہ اس بندے کو جانتے ہیں, وہ آپ کو جانتا ہے, اور آپ کے پاس یہ جو سرکل ہے سرکل میں تنقید کا نشانہ بنیں گے. آپ کام اچھا کرنا چاہا, ریفر اچھا کیا لیکن کام ہو گیا غلط, تو اب جو نیگیٹو تنقید ہے وہ آپ سامنے آپ کی آئے گی. یہ ہماری لائف میں بہت زیادہ کامن ہے, اسپیشلی ہماری پروفیشنل لائف میں یا پریکٹیکل لائف میں. اس چیز کو اگر آپ دیکھیں تو کریٹیسزم اتنی زیادہ کامن ہو چکی ہے کہ ہم بندے کی غیبت اور تنقید, یہ دو ڈفرینٹ چیزیں ہیں, ہم بندے کی غیبت یعنی پیٹ کے پیچھے بات کرتے ہیں, برائی کرتے ہیں اور اس کے بعد سیٹسفائڈ بھی رہتے ہیں کہ یار اٹس اوکے, کوئی بات نہیں, نارمل چیز ہے. لیکن جب لوگ تنقید کرتے ہیں تو بیسیکلی وہ اصلاح کی طرف لے کے جانے کے بجائے جب بات آپ تک پہنچے گی, نہ کہتے ہیں ایک زبان سے بات نکلتی ہے نا, تو جب دسویں بندے تک پہنچتی ہے وہ ٹوٹلی چینج ہو چکی ہوتی ہے.